Allemaal op één festival. Het grootste Hindoestaans festival. Isal ke 2026 ke. Den Haag shahar mein, aapke shahar mein yaar, Den Haag shahar mein. Hum log aila Den Haag. Den Haag hum aila. Tu bhi aiye. Oye, ladkiya ke naam hum aapke bata dein. नहीं तो तू भी सोचिए के गावेगा यार हम ना जानेला सुन ले सुन सुन